0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی ایف ایم 88 کی آواز،
0: جی ایف ایم 88 نیٹورک، سندھ کی آواز.
2: It's 3 p.m. This time check is brought to you by.
3: जॾहिं माउ पंहिंजो ख़्यालु रखंदी आहे फाउंडेशन ऐं कैनेडियन गवर्नमेंट जे तरफ़ां पेश कयो वियो.
4: अब आप सुनेंगे जीए एफ एम नेटवर्क पर KTN न्यूज.